0: भनेको छ समयमै राहत नपाउनु। बाढी आएको लामो समय बितिसक्दा पनि भोटेकोसी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ्दै गएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। बाढीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भोटेकोसी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनु पर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाइ छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन्। स्थानीयको भनाइ छ, समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी, केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेकोसी बाढीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते गएको भीषण बाढीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार, राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। उद्धार राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेकोसी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्वमञ्चमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोसी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डिजिटल डिल्युज शीर्षकको लेखमा भोटेकोसी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ, तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरुरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन्, तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। खेतीदायी योजनामा बदल्ने काम प्रविधिको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्। भोटेकोसी विपत्तिले नेपाललाई विश्व मञ्चमा सहानुभूति माग्ने होइन, प्रमाणसहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालेनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यति बेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 सम्ममा विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको 15 वर्षे जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधुरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55-30 को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोक सेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: सर्विस। एलजी ले लिया आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण, उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका चार चार वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। दश भदौमा भोटेकोशी बाढीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढीले रसुवादेखि धादिङसम्म 41 मोटरेबल पुल बगाएको थियो। बाढीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो।
3: भोटेकोशी बाढीपछि दश भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि सञ्चालनमा आउने भएका छन्। त्रासदीपूर्ण बाढीको दुई सातापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
2: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
3: रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार तथा समाजसेवी पुरस्कार विभिन्न 4 सामाजिक संस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ। 43 वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय, गाँसबास, औषधि उपचार, धार्मिक गतिविधि र दाह संस्कार सम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिएको हो। कोषको साधारण सभाले जनै 1,00,000 रुपियाँ नगद राशिको रामबाबु ज्ञानु समाजसेवी पुरस्कार भने 3 सामाजिक संस्था र 3 प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुवन नेपालले जानकारी दिएका छन्। मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रम, काठमाडौँको चन्द्रागिरीमा रहेको होम अपाङ्ग बालबालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल सहारा घरले जनै 1,00,000 रुपियाँको पुरस्कार पाउने भएका हुन्।
2: नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सोमबार रू 1,38,79,425 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो।
3: गत वर्ष भदौ 23 र 24 गति भएको जेएनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत अवस्थामा फर्किसकेका छन्। मर्मत सम्भार तथा पुननिर्माणपछि सरकारी कार्यालयले पूर्ववत रूपमा नै सेवा प्रभाव थालेका हुन् भने जेएमजी आन्दोलनका क्रममा भदौ 24 गते कैलाली कारागारबाट भागेका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी भने अझै फरार छन्।
2: जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33,54,00,000,000 रूपियाँ भन्दा बढीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्।

0: सुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ IFRC 3.35 करोड रुपियाँ अर्थात 18 मिलियन स्विस फ्रैंक तत्काल आवश्यक रहेको जनाएको छ।
6: अब खेल र खेलाड़ीका खबर। नेपालका बाढ़ी पीड़ितलाई सम्मान व्यक्त गर्न युरोपेली च्याम्पियन्स लीगका खेलहरू 1 मिनट रोकिनुका साथै बिहान प्रदर्शन गरिनेछ। युईएफले यो साता हुने सबै च्याम्पियन लीगका खेल अघि 1 मिनट मौन धारण र त्यसक्रममा यु आर नट अलोन नेपाल सन्देश अंकित ब्यानर समेत प्रदर्शन गरिने जनाएको छ।
5: अब विचार तथा विश्लेषण। फर्केर हेर्दा जेएनजी क्रान्ति शीर्षकमा डाक्टर अतिन्द्र दाहालको विचार अन्नपूर्ण दैनिकमा छापिएको छ। जेएनजी क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किएकी जस्तो देखिँदैछ। जेएनजी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो, सम्झौता थिएन, हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो, तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधान सहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना पनि बनेनन्।
6: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: साहित्य परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको अपेक्षामा
1: भटिकोसी बाढीपछि सुरुङभित्र 121 मात्रै फसेको सेनाको दाबी, बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति घोषणा, प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण,
0: अपराध अनुसन्धान कार्यालय जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउ

0: हुने निर्णय, दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग 30,000 मात्रै आपूर्ति,
1: ग्रीनल्यान्डमा युरोपेली संघले 20 करोड युरो खर्च गर्ने, रुससँगको द्वन्द्व अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिहरूको भेट, हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै,
0: र एनभीएलमा आज दुई खेल हुने, हिजो भएको खेलमा कर्णाली अनि अन्नपूर्णको लगातार जित, राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने, 27 भदौदेखि चितवन गोल्ड कप।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा जेन्जी आन्दोलनको 1 वर्ष पूरा भएको प्रसङ्ग।
1: सुशासनको मुख्य नारासहित जेन्जी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको 1 वर्ष पूरा पनि पूरा हुन वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ्दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानव अधिकार आयोगको शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको 3 महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन, उहाँले भन्नुभएको छ।
0: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। यस वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढेको छ। लामो समयदेखि देखिँदै आएको राजनीतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकायप्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हाले जेएनजी आन्दोलन पछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढाउँदै नीति निर्माणमा पनि सरकारले जोड दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भने सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लुटतन्त्र विरुद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ्नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभयो।
1: भोटिकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रुपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा बाह्रसम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपिल समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
0: यसबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 1,356 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढी तथा त्यसबाट सिर्जित विपदमा 4,894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6,676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहित 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल पोइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब 115 मिटर प्रवेश गरेको छ। 4 6 मिटर लामा ठुला पाइप प्रयोग गरी सुरुङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली 1 आयोजनाको मुख्य प्रवेश सुरुङमा नेपाली सेना र कोरियाको विज्ञसहित सम्मिलितको संयुक्त टोली करिब 400 मिटरसम्म प्रवेश गरी खोज तलास गरेको छ। तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3A को सुरुङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोज तलास गरिरहेको छ। त्रिशुली 3B मा नेपाली सेना र युएईको खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3A मा प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने 4 एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि भइरहेको प्रयासका बारेमा सिआइएनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
3: यो भोटेकोशी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो पाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ।
0: बाढी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा, नुवाकोट र धादिङमा 37 होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3,629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4,722 भन्दा बढी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 फोरेन्सिक टोलीमा 54 जना शक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन 6,000 लिटर क्षमताका 2 र 9,000 लिटर क्षमताको एउटा गरी 3 ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1,000 बोतल फिनेल पठाइएको छ भने तनहुँको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाइ र भोटेकोसी बाढीपछिको पुननिर्माणमा सजिलो
4: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: भोटेकोसी बाढीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दाबी, अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार, निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्र भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने मन्त्री परिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्री परिषदले आवश्यक परामर्शका लागि विधेयक लोकसेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोकसेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्री परिषदमा लैजानेछ। मन्त्री परिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दाबी, टनेल ब्रेक थ्रु नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटेकोसी नदीमा आएको बाढीले पुर्याएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रु नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। दस पदोमा आएको बाढीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा काङ्ग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। काङ्ग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ्ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नुभएको छ। विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रुपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टु फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री सोडिम वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिसानेलाई शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रति संवेदना व्यक्त गर्दै विपदको घडीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ कान्तिपुर दैनिकमै। बाढी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ, बाढी प्रभावित क्षेत्रमा बिजुली पुनः जोडियो सहज बन्दै जनजीवन शीर्षकमा गङ्गा विसीले लेख्नु भएको हो। बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेली ब्रिज शीर्षकमा विमल खतिवडा लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा, अधिकांश स्थानीय तह साक्षर 112 स्थानीय तहमा भने अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानुनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानुनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानुनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानुनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढीको पीडामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ तोप्चे टारका किसान यति बेला दुई सङ्कटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोसीमा आएको विनाशकारी बाढीले सडक पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पुँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा, विपदमा हातेमालो गर्दै समुदाय पहाड रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर, दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिन्डरको खपत हुने काठमाडौँ उपत्यकामा अहिले दोब्बर अर्थात् दैनिक 1,00,000 ग्यास सिलिन्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिन्डरको मात्रै भइरहेको छ जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाडौँसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढिरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाडी भूभागका कारण यातायात, जलविद्युत, खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्त्व उत्तिकै छ। निर्माण भएका, निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1417 किलोमिटर रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघले ग्रीनल्याण्डमा ऊर्जा, महत्त्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रमा का रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन डेर लियनले युए ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्त्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रुसका राष्ट्रपति भोलिदिमिर पुटिनसँग 4.5 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आगमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय समाज संस्थाहरूले बताएका छन्।
0: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लिग एनभिएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जित हात पारेको। लगातार 2 जितेर शीर्ष 2 रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लिगमा एक्लो अपराजित टोली कर्णाली 8 जोडेर शीर्ष स्थानमा छ। 2 पहिलो हार बेहोरेको सगरमाथा 7 सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले मधेस वारियर्सलाई 3-1 पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। आज लिगमा खप्तट फाल्कन्स र मधेस वारियर्स तथा काठमाडौँ रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितवन गोल्ड कप सुरु हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा 2 विदेशीसहित कुल 8 टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणको मिडिया र टिकेटिङ अधिकार 33.5 करोड भन्दा बढी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपिएलको तेस्रो सिजन 10 लगतै सुरु हुनेछ। क्यानले गोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
1: जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको सिकाई, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना।
10: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या।
11: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
10: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
11: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
10: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
11: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
10: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
11: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
10: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
11: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
10: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
11: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
10: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
11: सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
10: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
11: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
10: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। भोटेको सिबाडीबाट मृतकको सम्मानमा आधा राष्ट्रिय झण्डा झुकाइयो। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल। गैंडाकोटका खानेपानी संस्थाहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग। सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै प्रहरी, डिएसपीको नेतृत्वमा छुट्टै टोली। र प्रधानमन्त्री राहत कोषमा काङ्ग्रेसको 1 करोड रुपियाँ सहयोग। एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो टिकटिङ पार्टनरमा यी सेवा।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: आज मिति 2083 साल भदौ 23 गते मंगलवार, जिन्जी शहीद दिवस, विश्व फिजियोथेरापी दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस रहेको छ। सेप्टेम्बर 8 2026 रहेको छ। विजय खबरमा अब खबर विस्तारमा, सुरुवातमा जिन्जी शहीद दिवस। परिवर्तनका लागि युवाले दिएको बलिदानको स्मरण गर्ने दिन रहेको छ। सोही प्रसङ्गबाट भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै भएको जिन्जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज जिन्जी शहीद दिवस मनाइँदैछ। विक्रम सम्मत 2000 82 साल भदौ 23 र 24 गते जेन जीवहरूले देशमा सुशासन पारदर्शिता जवाफदेहिताको माग गर्दै आन्दोलन गरेका थिए। आफ्नो भविष्य सुरक्षित बनाउन तथा राज्यको शासन व्यवस्था पारदर्शी उत्तरदायी हुनुपर्ने माग सहित ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका थिए। जेएनजी आन्दोलन तत्कालीन सरकारप्रतिको असन्तुष्टिमा मात्र सीमित नभई पुरानो शासन शैलीमाथि प्रश्न उठाउँदै नयाँ उत्तरदायी र पारदर्शी शासन प्रणालीको मागका रूपमा अघि बढेको थियो। आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाएपछि उनीहरूको परिवारले आफ्ना प्रियजन गुमाउनु परेको थियो। युवाहरूको मृत्युले परिवारमा पूरणीय क्षति पुर्याउनुका साथै देशभर गहिरो पीडा र आक्रोश समेत सिर्जना गरेको थियो। परिवर्तन सुशासन र जवाफदेहिताका लागि उनीहरूले दिएको त्याग र बलिदानलाई आजको दिन विशेष रूपमा स्मरण गरिन्छ। जेएनजी शहीद दिवस केवल दिवंगत युवाहरूलाई सम्झने दिन मात्र नभई उनीहरूले उठाएका सवाल र देखेको परिवर्तनको सपनालाई आत्मसात गर्ने अवसरका रूपमा समेत लिएको छ। शहीद युवाहरूले उठाएका सुशासन पारदर्शिता भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्रै उनीहरूको बलिदानीको वास्तविक सम्मान हुने सरकारवालाहरूको भनाइरहेको छ। जेएनजी युवाहरूले देश परिवर्तनका लागि देखाएको साहस त्याग र बलिदान आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि मृत भएका व्यक्तिहरूको सम्झनामा हिजो राष्ट्रिय शोक मनाइएको छ। भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार भटेकोशीमा आएको अकल्पनीय बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्झनामा हिजो देशभर राष्ट्रिय शोक मनाइएको हो। सोही अनुसार हिजो देशभर सरकारी कार्यालय विदेश स्थित नेपाली दूतावास कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढी आएको 13 दिनमा सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक दिवस मनाउने निर्णय गरेको थियो। यस्तै गरेर नेपाल सरकारको घोषणा गरेको राष्ट्रिय शोक अवसरमा शोकको दिन गैडाकोट नगरपालिकाले भटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएको छ। सरकारको निर्णयअनुसार हिजो राष्ट्रिय शोक मनाएको गैडाकोट नगरपालिकाको कार्यालय परिसरमा विशेष श्रद्धाञ्जली सभा गरिएको थियो। भदौ 10 गते भटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। श्रद्धाञ्जली सभामा गैडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारी उपप्रमुख शान्ति कोइराला तथा सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो। सभामा सहभागीहरूले एक मिनट मौन धारण गर्दै प्राकृतिक विपदमा परि ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै गरेर नगरपालिकाले यस अकल्पनीय प्राकृतिक विपदका कारण उत्पन्न पीडाको घडीमा शोक सन्तप्त परिवार एक्लो नभएको सन्देश समेत दिएको छ। देशभर बाढी पहिरो तथा अन्य विपदबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग ऐक्यबद्धता जुटिरहेका बेला गैडाकोट नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 35 लाख सहयोग गरेको छ। नगरपालिकाले विपदमा परि ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गर्नुभएको छ। यस विपत्तिले न केवल हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था नदर्शाउने यसले निरन्तर बढ्दै गएको विश्वको तापक्रम र त्यसबाट उत्पन्न हुने जोखिम को समेत जोखिम प्रति समेत सबैलाई सचेत गराएको बताउनु भएको छ। उहाँले यो जलवायु न्याय सुनिश्चित गर्ने ठोस र प्रभावकारी कदम चाल्न समेत आह्वान गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले डीएनए लगायत नमुना तथा सम्बन्धित अभिलेख सुरक्षित रूपमा संरक्षण गर्न समेत सबैलाई सचेत गराउनु भएको छ। यस्तै गरेर उहाँले स्वदेशी तथा विदेशी जोसुकैलाई पर्याप्त प्रमाण दिन सक्ने गरी काम गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ। गैंडाकोट एकमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51,750 रुपियाँ राहत सहयोग गरेको छ। विपदका कारण प्रभावित नागरिकको राहत उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका समयमा पीडित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग सामाजिक दायित्व समेत भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनु भएको छ। उहाँले विपदको समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनु पर्नेमा जोड दिनुभएको छ। संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने जलुकी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले प्रतिबद्धता जनाउनु भएको छ। गैंडाकोट चारमा रहेको गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,555 रुपियाँ राहत सहयोग गरेको छ। विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष विपिन भक्त अधिकारीले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका समयमा पीडित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको अध्यक्ष विपिन भक्त अधिकारीले बताउनु भएको छ। एम्स एब्रोड एजुकेशन गैंडाकोटले गैंडाकोट नगर खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गर्नुका साथै जापान जान लागेका विद्यार्थीहरूका लागि जापान सम्बन्धी शैक्षिक तथा व्यवहारिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। सोमबार गैंडाकोट नगरपालिका 5 स्थित कालीगण्डकी चोकमा रहेको एम्स एब्रोड एजुकेशनको सभाहालमा आयोजित कार्यक्रममा नगर खेलकुद विकास समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा जापान जान लागेका विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्दा तथा बसाइका क्रममा आइपर्न सक्ने समस्या, समाधानका उपाय तथा आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष प्रकाश सापकोटाले वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्दा आधिकारिक र कानुनी रूपमा सञ्चालन भएका संस्था मार्फत मात्रै सेवा लिन आग्रह गर्नुभएको छ। उहाँले सकेसम्म स्वदेशमै अवसर खोज्नुपर्ने र विदेश जानै पर्ने अवस्था भए विदेशमा हासिल गरेका ज्ञान, सिप र अनुभवलाई नेपाल फर्किएर सदुपयोग गर्नुपर्ने बताउनु भएको छ। जापान सम्बन्धी परामर्शका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका सञ्चालक वाइबी पौडेलले जापानमा विद्यार्थीहरूले सामना गर्न सक्ने समस्या, समाधानका उपाय तथा जापान पुगेपछि गर्नुपर्ने कामका विषयमा जानकारी गराउनु भएको थियो। एम्स एब्रोड एजुकेशनका सञ्चालक कृष्ण कणेलले विद्यार्थीहरूलाई भाषा र आवश्यक सिपमा दक्ष भएर जापान गएमा अध्ययन तथा बसाई सहज हुने बताउनुभयो। उहाँले जापानका लागि सिओ प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै एम्स एब्रोड एजुकेशनले आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पुरा गरी शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेको बताउनु भएको छ। गैंडाकोट नगर खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले एम्स एब्रोड एजुकेशनले समितिलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्थाले खेलकुद क्षेत्रमा समेत सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभएको छ। नगर खेलकुद विकास समितिका सदस्य डिलकुमारी घिमिरे दुर्गाले गैंडाकोटमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थाले खेलाडी र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। गरिमा विकास बैङ्क गैंडाकोटका क्रेडिट इन्चार्ज विश्वभूषण श्रेष्ठले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले ब्याङ्किङ प्रक्रिया मार्फत प्राप्त गर्न सक्ने शैक्षिक ऋण तथा ब्याङ्किङ सुविधाका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गैंडाकोट शिक्षा तथा युवा खेलकुद शाखाका शाखा अधिकृत रामप्रसाद अधिकारी, कम्प्युटर अपरेटर नेहाल गौतम, एम्स एब्रोड एजुकेसनका कर्मचारी, खेलकुद प्रेमी विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विज्ञानपुरी र सुलभ लामिछानेले नेपाली तथा जापानी भाषामा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण काउन्सिलर दिनेश पण्डितले गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ 10 गतेको विनाशकारी बाढी तथा पहिरोपछि विपदको उत्पन्न विपदको सामना गर्न सम्पूर्ण राजनैतिक दल र नागरिकलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण र राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय रहेको बताउनु भएको हो। उहाँले विपदमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै उद्धारमा खटि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकको योगदानको प्रशंसा समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 मेसिनहरू प्रयोग गरेर काम भइरहेको छ। सडक मर्मतका लागि 6 एक्सावेटर, 1 बुलडोजर, 1 लोडर र 1 जेसिबी परिचालन गरिएको समेत जनाइएको छ। त्यस्तै गरेर अहिले कटिङ गर्नुपर्ने हाइट धेरै भएको र काट्दै डिजाइन अनुसार स्टेबलाइज गर्दै जानुपर्ने मिश्रले बताउनु भएको छ। कामको प्रकृति हेर्दा अझै 6-7 दिनसम्म काम गर्न लाग्ने पनि उहाँले बताउनु भएको हो। प्रहरीले भुटेकोसीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोस्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोस्ट गर्ने र कमेन्ट गर्नेमाथि निगरानी बढाएको छ। प्रहरीको साइबर ब्युरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि बाढीसित जोडिएका विषयमा भ्रम सिर्जना गर्ने खालका गतिविधि तथा कमेन्टहरू विभिन्न सामाजिक सञ्जाल मार्फत पोस्ट हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो। यसका लागि ब्युरो डिएसपी गजेन्द्र आचार्य नेतृत्वको टोली समेत बनाएको छ। टोलीमा हाल 10 रहेको र आवश्यकता अनुसार थप गर्ने ब्युरोले जनाएको हो। पछिल्लो समय बेपत्ता परिवारहरूले आफन्तको खोजीका लागि आक्रोश पोख्दा सामाजिक सञ्जाल मार्फत उल्टै थप पीडा हुने कमेन्ट तथा भिडियो पोस्ट गर्न थालिएपछि प्रहरीले निगरानी बढाएको हो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
12: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना।
3: नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083 5 महिना 15 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083 5 महिना 31 गते सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैराकोट 6, 8 र 9।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गैंडाकोट 7 स्थित कर्णेल परिवारले आमा गंगा कर्णेलको स्मृतिमा रचना वाचन कार्यक्रम आयोजना गरेका छन्। सम्पूर्ण किताब नारायणघाट संघको समन्वयमा कर्णेल परिवारले सोमबार भरतपुरमा रचना वाचन कार्यक्रम गरी दिवंगत आमालाई स्मरण गरेका थिए। कर्णेल परिवारकी काइली छोरी मुनिका कर्णेल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ नारायण सापकोटा प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। यस्तै गरेर चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश सरियाल, वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेम सागर भण्डारी विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा चितवन र नलप्रासीका विभिन्न क्षेत्रका श्रेष्ठहरूको उपस्थिति थियो। स्रष्टाहरू प्रकाश चापागाई किसान प्रेमी विकास बराल, मेनका चापागाईका प्रिय दामोदर पौडेल, उपेन्द्र त्रिपाठी, हिमाल देवपङ्गेनी, बुद्धि सागर पण्डित, सामना पहाड र प्रेम कणेलले आफ्ना रचना वाचन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण युवा स्रष्टा विपिन पाठकले गर्नुभएको थियो। सम्पूर्ण किताब नारायणघाटका सञ्चालक लेखराम सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा कणेल परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। आमाको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरी परिवारले साहित्य र सिर्जना मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ। चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आवागमन बढ्ने समयमा नै होटलको अकुपेन्सी 5% भन्दा कममा झरेको छ। विगतका वर्षमा यस समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्ने गरे पनि यसपटक भने सौराहा सुनसान जस्तै बनेको पर्यटन व्यवसायहरूले जनाएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वाध्यक्षी सुमन घिमिरेका अनुसार अधिकांश होटलको अकुपेन्सी 5% भन्दा कम रहेको छ। यस्तै गरेर बुकिङ भएका कोठा समेत अहिले रद्द भइरहेका छन्। मुगलिन काठमाडौँ सडक खण्ड अन्तर्गत धादिङको कृष्णवीरमा बाढीले सडक क्षति पुर्याएपछि पर्यटक आवागमन प्रभावित भएको व्यवसायीको भनाइ छ। यस्तै रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा ट्राभल एडभाइजरीमा नेपालका विभिन्न क्षेत्रको भयावह अवस्था देखाइरहँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको व्यवसायहरू बताउँछन्। सौराहामा एकै रात करिब 8,000 पर्यटकलाई राख्न सक्ने क्षमताका 125 होटल रहेका छन्। युनिक वाइल्ड रिसोर्टका सञ्चालक गोडराज थपलियाका अनुसार हाल सौराहाका होटलको अकुपेन्सी 1% पनि रहेको छैन। पटियानी स्थित सोल्टी वेस्टेड चितवन रिसोर्टको अकुपेन्सी पनि 5% सीमित रहेको छ। होटलका बुकिङ मध्ये करिब 40% रद्द भइसकेको जनाइएको छ। चितवनमा आर्थिक वर्ष 2082-83 272,000 भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका थिए। तर अहिले बाढीका कारण सृजित नकारात्मक सन्देशले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीको भनाइरहेको छ। होली बिचन पब्लिक स्कुलका प्रिन्सिपल, अङ्ग्रेजी पुस्तक श्रृङ्खलाका लेखक तथा मेट्रो प्याप्सनका अध्यक्ष मिनराज बस्ताकोटी नेपाली अङ्ग्रेजी भाषा शिक्षक सङ्घ चितवनको अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँ 3 वर्ष कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको जनाइएको छ। बस्ताकोटी सहित 9 सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा दिलीप कुमार शर्मा, सचिवमा उपेन्द्र बाबु ढकाल, कोषाध्यक्षमा खेमलाल पहारी, संयुक्त सचिवमा लेखनाथ खनाल रहनु भएको जनाइएको छ। नवनिर्वाचित समितिले अङ्ग्रेजी भाषा शिक्षकहरूको व्यवसायिक विकासलाई सुदृढ गर्दै चितवनमा गुणस्तरीय अङ्ग्रेजी भाषा शिक्षाको परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले रसुवाको भोटेकोसीमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि हिजो 1,38,99,000 425 रुपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैङ्कका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो। राष्ट्र बैङ्कको गभर्नर कार्यालयद्वारा हिजो जारी विज्ञप्ति अनुसार भदौ 10 गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डेपुटी गभर्नर तथा बैङ्कमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी सङ्कलन गरिएको रकम कोषमा जम्मा गरिएको जनाइएको छ। नेपाली काङ्ग्रेसले रसुवाको भोटेको सेवाडी प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि सरकारलाई 1 करोड रुपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले हिजो सिंहदरबारमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई पार्टी प्रभावित नागरिकको खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताउनु भएको छ। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले बाढीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारको ध्यान आकर्षण गरा

0: 1355 जनाको शव फेला परेको छ भने 4996 जना चाहिँ सम्पर्कविहीन भएका छन्। हालसम्म 98 वटा शवको शनाखत भएर आफन्तलाई बुझाइएको छ। बाढीपछि घाइते र प्रभावित गरी हालसम्म 6672 जनाले उपचार सेवा लिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ भने विभिन्न अस्पतालबाट 323 मध्ये 228 जना डिस्चार्ज भएको महतको भनाइरहेको छ। मुस्ताङमा हिजोदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ। भदौ 8 गतेको निर्णय जिल्ला स्तरीय निर्णय अनुसार हिजोदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको जनाइएको छ। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय गरिएको थियो। हिजोदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाई गर्न पाइने गरी खुल्ला गरिएको हो। मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी, साउने स्याउ छिटो पाक्ने प्रजाति अन्तर्गत पर्दछन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूची अन्तर्गत पर्दछन्। मुस्ताङी स्याउको ब्रान्डलाई जोगाइराख्न जिल्ला स्तरबाट स्याउ टिप्न पाइने कार्यतालिका सार्वजनिक गरिएको हो। विजय खबरमा अब पालो भएको छ खेल खबरको। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको ओटिटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संज्ञानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रुपियाँमा नेट टिभीले ओटिटी अधिकार पाएको हो। त्यस्तै नेपालभित्र लिनियर टेलिभिजन अधिकार 14,64,00,000 रुपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रालीले पाएको छ। यस्तै टिकटिङ अधिकार 85,00,000 रुपियाँमा यी सेवाले पाएको छ। टिकटिङबाट प्राप्त हुने आम्दानीको 95% क्यानलाई र 5% यी सेवालाई प्राप्त हुनेछ। एनपिएल आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। विजय खबरमा अब पालो भएको छ मौसम सम्बन्धी खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको पश्चिमतर्फ नेपाल नजिकै रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ, जसको प्रभावले मध्य प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा थोरै स्थानमा र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै गरेर आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्टान सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका थोरै स्थानमा चट्टान सहित वर्षाको सम्भावना रहेको समेत जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगिसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। आज जयन्ती शहीद दिवस, परिवर्तनका लागि युवाले दिएको बलिदानको स्मरण, भोटेकोशी बाढीबाट मृतकको सम्झना सम्मानमा आधा राष्ट्रिय झण्डा झुकाइयो, नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल, गैंडाकोटका खानेपानी संस्थाहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धारको सहयोग, सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै प्रहरी, डिएसपीको नेतृत्वमा छुट्टै टोली, र प्रधानमन्त्री राहत कोषमा काङ्ग्रेसको 1 करोड रुपियाँ सहयोग, एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो, टिकटिङ पार्टनरमा यी सेवा। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.10 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कणेल बिदा हुन्छु। नमस्कार।
1: विजय एफएम 101.10। बालबालिकाको पढाइ लेखाइको समय

0: अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
10: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
14: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
16: ओहो दाई नमस्कार
17: नमस्कार
16: आराम हुनुहुन्छ
17: आरामै छु
16: घर त राम्रो बनाउनु भएछ
17: अँ यसो भनौँ
16: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
17: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
16: ए गजबको काम गर्दा रहेछन् त
18: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139
19: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
20: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
19: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
22: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550745003 र 9511854503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: Алекса Ектасмлавца.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
8: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-598-833 र 598-834।

0: विजय एफएम 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-94-3773 र 0094-97-141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: सर, एउटा प्रश्न सोधौँ है।
9: सोध न
8: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
9: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
8: हस्, धन्यवाद सर।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाइसराई गरेर आएको हकमा बसाइ

0: FM 101.5 छ।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-35894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-8094।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएको छ, त्यहाँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाई।
14: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।

0: FM 101.5
1: बालबालिकालाई खेलाउनकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दो छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल, जाऊ जाऊ जाऊ।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: आमा, राति छ, कता जान लाग्नु भयो नि?
11: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
10: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
11: किन नि सानो लट्ठी र टर्च लाइट
10: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
11: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
10: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
12: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
13: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ, सहकारीमा बचत गर्दा सुरक्षित भविष्य।

0: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
1: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
0: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
1: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
0: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
2: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
3: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैराकोट 6, 8 र 9।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विजय तान्छे।
4: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले बिहानको 9 बज्यो।

0: FM 101.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: FM, 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
12: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855050934
13: ओहो दाई नमस्कार
14: नमस्कार
13: आराम हुनुहुन्छ
14: आरामै छु
13: घर त राम्रो बनाउनु भएछ
14: अँ यसो भनौँ
13: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
14: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
13: ए गजबको काम गर्दा रहेछन् त
15: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कशप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801768139 सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: साथीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633,
1: 9845486681,
0: 9845486643। धन्यवाद।
2: लौ न सुन्नुस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
3: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
2: हो? हुँदै हो।
3: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
2: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला? लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउन पाए हुन्थ्यो। लौ न दाइ के गर्ने होला? लौ न
3: हो, यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहालेँ। तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है।
2: हुन्छ दाइ, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर।
4: हुन्छ सर,

0: केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो फोन लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा

0: मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
1: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
2: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-5934
4: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
5: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश विजय तान्छे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
7: अहिले बिहानको 10 बज्यो

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
8: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
7: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
8: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
7: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
8: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
7: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिनु बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
11: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
12: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
13: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
14: सर्जरी सम्बन्धी सेवा,
13: हाड जोडी सम्बन्धी सेवा,
14: स्त्री तथा प्रसूति रोग सेवा,
13: बाल रोग सेवा,
14: न्युरो सर्जरी सेवा,
13: न्युरो साइकेट्रिक सेवा,
14: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
12: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0556525514 र 5255517।
9: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡见 BJ 淡见विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: अन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
6: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला गान्दछिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
12: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
11: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
12: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
13: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
14: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.ORG मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
17: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Алекса Ектасмоловца.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएको छ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
3: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
4: गैंडाकोट नगरपालिका द्वारा जनहितमा जारी सन्देश
1: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
6: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29 163 98550 74 503 र 98511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: घरै उज्यालो
7: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
8: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
7: होइन, कसरी यस्तो भयो भाउजू?
8: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
7: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
8: भन्न नै लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
9: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
11: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: पहिलो रैम्प्ड अर्थ प्रविधि को रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0564493073 र 4947141 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 0556134412 मोबाइल 9801363412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
3: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
2: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
3: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि
4: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204337
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोका कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी। फोन 0785-12-26। वेबसाइट www.maulakalika.org.np।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 0656 98 833 र 5 98 834।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
8: मेरो तँलाई जान्छ सुना, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: विजय टाइमचे
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
14: अहिले दिउँसोको 3 बज्यो

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछु नानी पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: FM, except 8.5.
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ल है, म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
4: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
3: हुन्छ हुन्छ। ल, बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोश हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
5: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
3: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
4: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
3: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
5: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
6: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ, जीवन रक्षा गरौँ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
10: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: FM 101.5
1: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरकर्द तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
13: विजय टाञ्चे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मंदिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
0: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ल है म आइपुगे। सर्पले डसीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
8: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
7: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
9: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
7: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
8: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
7: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
9: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
10: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE
11: nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24। फोन 0056-525-514 र 525-517।
16: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056-35-8894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078-50-12-94 मोबाइल 98029-33-8994

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: नरेश दाई, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू, कता हुनुहुन्छ?
13: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
12: भाउजू, कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
14: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
12: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
13: यति बेला त खाली कुरा पनि दिनु हुँदैन, होइन त स्वयंसेविका बहिनी?
12: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
15: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
17: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: अन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो
6: भइरहेछ मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
7: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
0: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
9: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
0: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612420437
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
14: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
14: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
14: न्यूरो सर्जरी सेवा,
11: न्यूरो साइकेट्रिक सेवा,
14: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँ सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 056525514 र 525517।
15: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना: नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैराकोट 6, 8 र 9।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
18: विजय तान्छे।
17: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
19: अहिले साँझको 6 बज्यो।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
2: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, अगाडिको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सुतिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
8: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
7: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
8: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
7: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
8: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
9: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेजसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा माया कणेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। जेएनजी शहीद दिवस परिवर्तनका लागि युवाले दिएको बलिदानको स्मरण। 8 स्थानीय तहको अन्तरपालिका बैठकले गर्यो सात बुँदे निर्णय। गैंडाकोट 3 घर दैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण। नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापतिमा गोविन्द घिमिरेको उम्मेदवारी घोषणा। सहकारी सुशासनमा सञ्चालकको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न। प्रधानमन्त्री राहत कोषमा पाउने 12 अर्ब रुपियाँ जम्मा। र कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो। सुस्ताबाट 3,20,000 रुपियाँ बराबरको शालिग्राम बरामद। सर्वोत्तम सिमेन्टद्वारा रसुवा बाढी पीडितका लागि 1,11,00,000 आर्थिक सहयोग।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083 5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083 5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 8 र 9।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
0: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा आज 23 गते जेएनजी शहीद दिवस रहेको छ। सोही प्रसङ्गबाट भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज जेएनजी शहीद दिवस मनाइएको छ। विक्रम सम्मत 2082 23 र 24 गते जेएनजी युवाहरूले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलन गरेका थिए। आफ्नो भविष्य सुरक्षित बनाउन तथा राज्यको शासन व्यवस्था पारदर्शी र उत्तरदायी हुनुपर्ने मागसहित ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका थिए। जेएनजी आन्दोलन तत्कालीन सरकारप्रतिको सन्तुष्टिमा मात्र सीमित नभई पुरानो शासन शैलीमाथि प्रश्न उठाउँदै नयाँ उत्तरदायी र पारदर्शी शासन प्रणालीको मागका रूपमा अघि बढेको थियो। जेएनजी शहीद दिवस केवल दिवंगत युवाहरूलाई सम्झने दिन मात्र नभई उनीहरूले उठाएका सवाल र देखेका परिवर्तनको सपनालाई आत्मसात गर्ने अवसरका रूपमा समेत लिएको छ। शहीद युवाहरूले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्रै उनीहरूको बलिदानको वास्तविक सम्मान हुने सरकारवालाहरूको भनाइरहेको छ। जिन्जी युवाहरूले देश परिवर्तनका लागि देखाएको साहस, त्याग र बलिदान आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वका 8 स्थानीय तहको अन्तरपालिका बैठकले जिल्लाका साझा सरोकारका विषयमा 7 बुँदे निर्णय गरेको छ। बैठकले भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरणका लागि आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। यस्तै स्थानीय तहमा प्रयोग हुँदै आएको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्या समाधानका लागि पहल गर्ने, शिक्षा क्षेत्रका समस्या सम्बोधन गर्ने तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय भएको छ। बैठकले सार्वजनिक जग्गाको उपयोग सम्बन्धी देखिएका कानुनी जटिलता हटाउन पहल गर्ने तथा जिल्लामा निर्माणाधीन र अधुरा विकास आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय समेत गरेको छ। जिल्लाका स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समस्याको समाधान खोज्ने उद्देश्यले अन्तरपालिका बैठक आयोजना गरिएको थियो। गैंडाकोट नगरपालिका वडा नम्बर 3 वडा कार्यालयसम्म पुग्न नसक्ने अशक्त अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिएको छ। वडाको हर्दी र केलादी क्षेत्रमा रहेका वडा कार्यालयसम्म पुग्न नसक्ने 27 सेवाग्राहीको घरमै पुगेर आज सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको हो। वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार बाँकी टोलमा रहेका वडा कार्यालय आउन नसक्ने वडावासीलाई पनि घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा उपलब्ध गराइने जनाइएको छ। वडाध्यक्ष तिवारीले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घर दैलो सेवा सञ्चालन गरिएको समेत बताउनु भएको छ। नेपाली काङ्ग्रेस गैंडाकोट नगर समितिका सचिव गोविन्द घिमिरेले 15 महाधिवेशनमा नेपाली काङ्ग्रेसको नगर सभापति पदमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। पार्टी संगठनलाई थप सुदृढ व्यवस्थित र चलायमान बनाउँदै कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने उद्देश्यसहित आफूले नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेको घिमिरेले बताउनु भएको छ। पार्टीभित्रको संगठनात्मक एकता, कार्यकर्ताको सम्मान र सक्रिय सहभागिता तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै काङ्ग्रेसलाई स्थानीय तहमा अझ प्रभावकारी र जनमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइरहेको छ। घिमिरेले पार्टीका अग्रज नेता, क्रियाशील सदस्य, शुभचिन्तक तथा युवा पुस्तासहित सबै तहका नेता कार्यकर्ताको सुझाव र सहयोग लिएर संगठन निर्माणमा अघि बढ्ने समेत बताउनु भएको छ।
8: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन निकटमा आएको अवस्थामा म नेपाली काङ्ग्रेस गैंडाकोटको नगर सभापति पदमा मेरो उम्मेदवारी प्रस्तुत गर्दैछु। मैले गैंडाकोटको पार्टीलाई, सम्पूर्ण कार्यकर्ताहरूलाई एउटा सामाजिक परिवेशमा जोड्दै, उनीहरूको दुःख सुख भावनामा साथ दिँदै म अगाडि बढ्ने अठोट लिएको छु। सम्पूर्ण कार्यकर्ताहरूलाई, सम्पूर्ण विभिन्न तह र तबकामा रहेका व्यक्तिहरूलाई, पार्टीका क्रियाशील सदस्यहरूलाई प्रशिक्षित गराउँदै आम कार्यकर्तासँग जोड्ने एउटा मैले अठोट लिएर अगाडि बढेको छु। पार्टीलाई पुरानो ढङ्गबाट चलाएर होइन, अब नयाँ ढङ्गले चलाउनुपर्छ। पार्टीका सम्पूर्ण सदस्यहरूलाई समाजसँग जोड्नुपर्छ, सामाजिक काममा जोड्नुपर्छ र पार्टीका सबै कार्यकर्ताहरूलाई चाहिँ एउटा आत्मनिर्भर बनाउनुपर्छ। अरूमा आधारित बनाउनु हुँदैन, आत्मनिर्भर बनाउनुपर्छ। आफू बलियो बन्नुपर्छ, आफ्नो परिवार बलियो बलियो बनाउनुपर्छ। र आफ्नो समाज बलियो भए मात्रै देश समृद्ध हुन सक्छ भन्ने एउटा भावना लिएर म अगाडि बढेको छु। मैले पनि गैंडाकोटमा रहेर गैंडाकोटका विभिन्न अग्रजहरू, विभिन्न क्षेत्रमा काम गर्नुभएका अग्रजहरूलाई बोलाएर गैंडाकोटको समुन्नतिको लागि, गैंडाकोटको विकासको लागि आदरणीय सम्पूर्ण अग्रजहरूलाई बोलाएर मैले एउटा गैंडाकोट ग्रीन टेबल भन्ने कार्यक्रम चलाउनेछु र गैंडाकोटलाई एउटा समृद्ध बनाउनको लागि गैंडाकोटका स्रोत र सम्भावनाहरूलाई चाहिँ प्रयोग गरेर समृद्ध गैंडाकोट बनाउने, त्यसको लागि पार्टीले ठुलो चाहिँ एउटा भूमिका खेल्ने मैले योजना बनाएको छु। नेपाली काङ्ग्रेस पार्टी गैंडाकोटको सत्तामा गयो भनेदेखि ती हामीले बनाएका योजनाहरू कार्यान्वयन गर्नेछौँ। यदि हामी सत्तामा जान सकेनौँ भने पनि यहाँ सरकारको नेतृत्व लिने जुनसुकै दल होस् उनीहरूलाई हामी घचघचाएर हामीले बनाएका योजनाहरू कार्यान्वयन गर्न दबाब दिनेछौँ।
0: नगर सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गर्दै उहाँले व्यक्तिगत आकांक्षा भन्दा पनि पार्टी संगठनलाई बलियो बनाउने र काङ्ग्रेसको आगामी राजनीतिक यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभएको छ। नगर सभापतिको नेतृत्वका लागि घिमिरेको दावेदारीसँगै स्थानीय काङ्ग्रेसभित्र आगामी नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि र छलफल समेत तीव्र बन्ने देखिएको छ। सहकारी समन्वय मञ्च गैंडाकोटको चौथो साधारण सभा सम्पन्न भएको छ। आज गैंडाकोट स्थित विजय विकास स्रोत केन्द्रको सभाहालमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले सहकारी संस्थाहरूले सदस्यको आर्थिक अवस्था सुधारसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। नगर प्रमुख अधिकारीले सहकारीहरूबीच समन्वय, पारदर्शिता र सुशासन कायम गर्दै सदस्यको विश्वास जितेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। मञ्चका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारी संस्थाहरूबीच सहकार्य र समन्वयको आवश्यकता महसुस गरी मञ्च स्थापना गरिएको बताउँदै सहकारीका साझा समस्या समाधानका लागि मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले सहकारी अभियानलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सञ्चालक, कर्मचारी र सदस्य सबै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। त्यस्तै मञ्चका पूर्व अध्यक्ष ईश्वरी नाथ रिमालले सहकारी क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सहकारीहरू बीचको एकता र साझा प्रयासबाट मात्रै चुनौतीको सामना गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ। साधारण सभामा मञ्चका सचिव मिलनराज घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष कान्तिमाया पुरीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भु प्रसाद कण्डेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मञ्चका अध्यक्ष बाबुराम खनालले मञ्चले गैंडाकोटमा रहेका विभिन्न प्रकृतिका सहकारी संस्थालाई एउटै छातामुनि जोडेर सहकारी क्षेत्रका साझा सवालमा काम गर्दै आएको बताउनु भएको छ। उहाँले आगामी दिनमा सहकारी बीच थप समन्वय र सहकार्य गर्दै सदस्य तथा समुदायको हितमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ। कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष खगराज सापकोटाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव मिलनराज घिमिरेले गर्नुभएको थियो। सहकारी समन्वय मञ्च गैंडाकोटमा बचत तथा ऋण, कृषि, संचार, दुग्ध शिक्षा लगायत विभिन्न प्रकृतिका 35 सहकारी संस्था आबद्ध रहेका छन्। साधारण सभामा मञ्चमा आबद्ध विभिन्न सहकारीका प्रतिनिधि, समाजसेवी तथा सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो। गैंडाकोटमा सहकारी सुशासनमा सञ्चालकको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। आज विजय विकास स्रोत केन्द्रको सभाहालमा सहकारी समन्वय मञ्च गैंडाकोट र गैंडाकोट नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो। कार्यक्रममा सहकारी संस्थामा सुशासनको आवश्यकता, सञ्चालकको जिम्मेवारी, पारदर्शिता, जवाफदेहिता तथा सहकारी संस्थालाई व्यवस्थित र विश्वसनीय बनाउन सञ्चालकले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो। कार्यक्रममा सहकारी समन्वय मञ्चका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारीको सफल सञ्चालनका लागि सञ्चालकहरू जिम्मेवार, पारदर्शी र सदस्यप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ। उहाँले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक कर्मचारी र सदस्यहरू बीचको विश्वास र सहकार्य महत्त्वपूर्ण हुने धारणा राख्नु भएको छ। यस्तै गरेर गैंडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले सहकारी सञ्चालनमा नीति विधि र कानूनको पालना अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले सञ्चालकहरूले संस्थाको निर्णय प्रक्रियादेखि आर्थिक गतिविधिसम्म पारदर्शिता कायम गर्नुपर्ने र सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले सुशासन कायम भए मात्र सहकारी प्रति सदस्य तथा समुदायको विश्वास बढ्ने बताउनुभयो। त्यस्तै सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष बाबुराम खनालले सञ्चालकहरूले संस्थाको अवस्था नीति तथा निर्णयप्रति जिम्मेवार हुँदै जोखिम व्यवस्थापन नियमित अनुगमन र सदस्यको हितमा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राख्नु भएको छ।
9: यो समसामयिक विषयमा हामीले हाम्रा यो नगरपालिकाभित्रको सहकारीहरूलाई नयाँ कुराहरू के आउँछ त्यसलाई सधैँ अपडेट गर्ने गरेका छौँ। त्यसभन्दा अगाडि पनि हामीले यो जुन यो सहकारी प्राधिकरण चाहिँ गठन भयो त्यसको लागि पनि कसरी त्यहाँ आबद्धता हुने भन्ने विषयमा कर्ज सूचना केन्द्रमा कसरी आबद्धता हुने भन्ने विषयमा पनि हामीले सबैभन्दा पहिले चाहिँ अन्तर्क्रिया कार्यक्रम राखेर यहाँको सहकारी सुसूचित गऱ्यौँ। त्यसपछि फेरि यो भूसेवा सम्बन्धी तालिममा पनि हामीले सबैभन्दा पहिले सूचित गरेका छौँ र यसबाट पनि आज अब नयाँ प्रत्येक हप्ता जसो सहकारीका नयाँ नियम कानुनहरू अब विभागले जारी गरिराखेको अवस्था छ। त्यसलाई पनि यी सहकारीहरूले थाहा पाउन आवश्यक छ भनेर सञ्चालकहरूले न्यूनतम मापदण्ड के थाहा पाउनुपर्छ त भन्ने हिसाबले चाहिँ नि हामीले यो अन्तर्क्रियालाई पनि आजको यो चौथो साधन सभामा चाहिँ नि हामीले जोड्यौँ। हामीसँग चाहिँ नि खासमा हामीसँग 35 सहकारीहरूले चाहिँ हामीसँग आबद्धता जनाउनु भएको छ। यसमा 23 सहकारी बचत ऋणको हुनुहुन्छ। यसमा अन्य दुग्ध कृषि शिक्षा सहकारी सञ्चार सहकारी गरेर बाँकी चाहिँ अन्य सहकारी।
0: कार्यक्रममा सहकारी संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या चुनौती तथा सुशासन कायम गर्न अपनाउनु पर्ने उपायका विषयमा अन्तर्क्रिया गरेका थिए। कार्यक्रमले सहकारी सञ्चालकहरूलाई आफ्नो जिम्मेवारी अधिकार र कर्तव्यबारे थप स्पष्टता प्रदान गर्नुका साथै संस्थामा पारदर्शिता जवाफदेता सुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। कृष्णफिरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 पृथ्वी राजमार्ग बन्द भएको छ। पर्यटकीय गन्तव्य पोखरा चितवनको सौराह लुम्बिनी लगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवत जावत गर्ने गरेकोमा विगत 14 काठमाडौँ पोखरा लुम्बिनी र चितवन र लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएसन अफ नेपाल टिवानका अध्यक्ष भीष्म प्रसाद नेउपाने कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा

0: पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउनुहुन्छ। चितवन हेटोडा फर्पिङ हुँदै साना पर्यटक बस फाटाफुट सञ्चालन भए पनि ठुला सवारी साधन भने लामो समयदेखि रोकिएकोले पर्यटक व्यवसायी तथा मजदुरहरू मर्कामा परेका छन्। पृथ्वी राजमार्ग बन्द हुँदा चितवनको भरतपुर र कास्कीको पोखरा विमानस्थलबाट हवाई यात्रुको चाप बढेको छ। काठमाडौँबाट पोखराका लागि दैनिक 6 उडान भर्दै आएको यति एयरलाइन्सले पृथ्वी राजमार्ग अवरुद्ध भएर यात्रुको चाप बढेसँगै दैनिक उडान संख्या थप गरेको जनाएको छ। यस्तै गरेर बाढीपछि समग्र रूपमा हवाईको भाडा 40% बढेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन्। हवाई जहाज मार्फत चितवनको भरतपुरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट भरतपुर जाने यात्रुको संख्या समेत बढेको छ। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्त बहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक 5 उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान संख्या दोब्बर बनाइएको छ। हाल काठमाडौँबाट भरतपुर दैनिक 9-11 उडान हुँदै आएका छन्। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
7: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नलप्रासी बर्दघाट सुस्ता पूर्वको सुस्ता गाउँपालिका 3 पत्थरकला स्थित भित्री सडकबाट प्रहरीले ठूलो परिणाममा शालिग्राम ढुङ्गा बरामद गरेको छ। नेपालबाट भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेबारिसी अवस्थामा राखिएका 801 थान शालिग्राम ढुङ्गा प्रहरीले फेला पारेको हो। प्रहरीका अनुसार बरामद शालिग्रामको अनुमानित मूल्य 3,20,000 रुपियाँ रहेको छ। प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले शालिग्राम फेला पारी नियन्त्रणमा लिएको हो। बरामद गरिएका शालिग्राम आवश्यक कारवाहीका लागि पन्सार कार्यालय महेशपुरमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि पश्चिम नलप्रासीको सुनौलमा रहेको सर्वोत्तम सिमेन्टले 1,11,11,111 रुपियाँ आर्थिक सहयोग गरेको छ। सर्वोत्तम सिमेन्टका सञ्चालकहरू देवसनी उपाने, शशिनी उपाने, विमल सर्वर्थिया र तेन्चिङ तामाङ सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री सोडिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। उक्त सहयोग रकम प्रधानमन्त्री प्रकोप राहत कोषमा जम्मा गरिएको छ। चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक शशिनी उपानेले विपदको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनु भएको छ। उहाँले विपत्तिमा सरकारको प्रयासलाई सहयोग पुर्याउन निजी क्षेत्र पनि आफ्नो तर्फबाट योगदान गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। पश्चिम नलप्रासीको सुनौलमा आफ्नो उद्योग सञ्चालन गरिरहेको सर्वोत्तम सिमेन्टले यसअघि पनि महाभूकम्प, कोरोना महामारी लगायतका विभिन्न विपत्तिका समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ। गृहमन्त्री सुदन गुरुङले जेन्जी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत गर्न हुन नदिने बताउनु भएको छ। मङ्गलबार जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा भएको जेन्जी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेन्जी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताउनु भएको छ। उहाँले आन्दोलनका क्रममा रगतामय अवस्थामा रहेका घाइतेहरूलाई अस्पताल पुर्याएको र शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताउनु भएको छ। गुरुङले घाइते जेन्जी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाव महसुस भएको बताउनु भएको छ। सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको समेत गृहमन्त्री गुरुङको भनाइरहेको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पाउने 12 अर्ब रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रुपियाँ जम्मा भएको जनाइएको छ। अहिले 9 वटा वाणिज्य ब्याङ्कमा 8,59,04,223 रुपियाँ मौजात रहेको छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रुपियाँ रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। यसै गरी हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जानकारी गराएको छ। विजय खबरमा अब पालो भएको छ खेल खबरको। एसएससी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पक्ष आएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाउनु भएको थियो। हङकङका एजाज खानले 4 विकेट लिनुभयो। यसअघि मलेसियाको क्याङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। विजय खबरमा अब पालो भएको छ मौसम सम्बन्धी खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको पश्चिमतर्फ नेपाल नजिकै रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ, जसको प्रभावले मध्य प्रदेशमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ। आज राति कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाइएको छ। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। जेएनजी शहीद दिवस परिवर्तनका लागि युवाले दिएको बलिदानको स्मरण। आठ स्थानीय तहको अन्तरपालिका बैठकले गर्यो सात बुँदे निर्णय। गैंडाकोट तीनमा घर दैलोमै सामाजिक भत्ता सुरक्षा भत्ता नवीकरण। र नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापतिमा गोविन्द घिमिरेको उम्मेदवारी घोषणा। सहकारी सुशासनमा सञ्चालकको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न। कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए। सुस्ताबाट 3,20,000 रुपियाँ बराबरको शालिग्राम बरामद। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204337।
10: अहिले साँझको 7 बज्यो।
11: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
12: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
13: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
14: मेरो तोलाकान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बाल बालिकाले आफू भन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार

0: Serce jak kosmowca.
1: घर घरमा भान्सा घर अब भान्सा घर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8-94।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98-5505-9-34।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय FM, सामुदायिकको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: कस्तो
3: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078501504 मोबाइल 98612204437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
10: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
11: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
12: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। बाढी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढी हैजा विरुद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ।
0: काङ्ग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
2: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
0: बोटेकोसी बाढीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
3: भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
0: र एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने। एनबिएलमा मधेसको पहिलो जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक बिदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरुद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरुद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले CIN बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौँ। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विकटलाई मध्यनजर गरेर पठाइएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा केन्द्रित गरेर विशेष संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौँ। त्यसै अनुसार परिचालन हुन्छ।
5: बाढीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ्ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
6: अहिले चाहिँ बाढीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढीका पानी पस्ने वा अन्य मृत जनावरहरूको हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढिरहेकाले झाडा पखाला हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढेर गइरहेको छ। त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरुरी छ।
5: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सहभुक्तानी को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरङ्ग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपिडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झन्डै 2.5 करोड रुपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाडी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सडक खुलाउन पहल भइरहेको सिआइएनलाई बताउनुभयो।
7: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घन्टा जस्तो लाग्नेमा अब पछाडि फेरि पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले 1 वे बनाएर सुचारु गर्न थाल्यो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
5: जिन्जी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको 7 दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जिन्जी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जिन्जी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जिन्जी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी आकार दिएको छ। यसैबीच गृहमन्त्री सुधन गुरुङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कचोटि भन्नुहुन्छ हाम्रो माग पूरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नु भएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
5: नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
8: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौँ। र त्यसै गरी नेपाली काङ्ग्रेसको चाहिँ र जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौँ र अब बाँकी रहेको जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौँ।
5: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति पनि परिवर्तन भएको छैन। बाढीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने काङ्ग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड 67,50,261 रुपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड 19,04,223 रुपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रुपियाँ रसुवाका बाढी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसिसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता युएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसिसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लिग एनबीएलमा पहिलो जित निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मधेसले आफ्नो 4 खेलमा खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
0: सन्तोषी रावल बाढी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै सुरु हुने,
9: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा, रसुवाको 4 वटा स्थानीय तहका प्रभावित घोडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
0: अनिवार्य खोप लगाउन स्वास्थ्य कर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना
12: फुड भन्दा पोसिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
15: बाढी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै सुरु हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागी श्री कक्षापति,
16: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन सुरु गर्दैछौँ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौँ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौँ र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछौँ।
15: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन् तर तुइन चढेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ्न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा,
17: तपाईँहरू जतिजना यो तुइन तर्नुलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्छु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लाएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। रातका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
15: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरुरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले,
18: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरेर 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा, यहाँ भैरीकुटी मण्डलमा छ यसको अफिस, त्यहाँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ। गलत गतिविधि गर्लान सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जोफायतै गर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको थ्रेट देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
15: विपदका बेला बालबालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफले।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
19: ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीडा कम हुन्छ।
0: बाढी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: मात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीडालाई जितेर अघि बढ्न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौँ। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
5: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ। 1 वर्षसम्म नपुगेको बच्चाहरूले त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन्चेपनाको विकास हुनसक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनुभएको छ कि छैन, पौष्टिक तत्त्व पाउनुभएको छ कि छैन। यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
5: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरुन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीडा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीडाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि चाहिँ अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौँ र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौँ। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै, असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढी प्रभावित जिल्लामा स्वास्थ्य बिमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढी हैजा विरुद्धको खोप नुवाकोट पुगेको छ। काङ्ग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटेकोसी बाढीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढी बेपत्ता रहेका छन्। र एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबिएलमा मधेसले पहिलो जित दर्ता गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
4: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू, कता हुनुहुन्छ?
5: त्यहाँ फलेचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
4: भाउजू, कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
4: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 078501504, मोबाइल 9862124437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
13: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 गते सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ। नन्दन सामुदायिक वन उपभोक्ता समूह गैराकोट 6, 8 र 9।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
15: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष पीडित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण।
16: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सडकमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
15: यसै सन्दर्भमा काङ्ग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवाबारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन।
17: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यसमध्ये रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
15: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
18: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरुद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिस विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानुन अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौँ स्थानमा गरिएका हमलामा परि 70 जनाभन्दा बढी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरू बीच 5 दिनदेखि लडाइँ जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाडौँमा मङ्गलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले आफूहरू नयाँ ढङ्गले अगाडि बढिरहेको बताए।
19: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौँ, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहन्छ त्यो स्वीकार्य छैन।
18: गृहमन्त्री सुदन गुरुङ। जेनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाडौँमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हङ्गेरी सरकारले 10 रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली सङ्घले मस्कोको गतिविधि हेर्दा हङ्गेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ। तर मस्कोले हङ्गेरीको कदमको पीडादायी जवाफ दिने चेतावनी दिएको छ। र जमिनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चिन सिमानामा हालै विनाशकारी बाढी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बिबिसी नेपाली सेवा हो।
15: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले जेन्जी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठिक एक वर्ष अघि आजकै दिन जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेन्जीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरुङले जेन्जी आन्दोलनका पीडित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आडमा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
19: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भनेर मान्छे नरह्यो भने त यो देश पनि कहाँ रहन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सडकमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
15: खास गरी नेकपा एमालेका साथै नेपाली काङ्ग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाइ लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानुन मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
20: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको हो, त्यसपछि मात्रै 24 गते भएको हो। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको हो, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रङ दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
15: सरकारले आज जेन्जी शहीद दिवसमा सार्वजनिक बिदा दिएको थियो। जेन्जी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेन्जी, सुशासन कायम हुने नै छ। सुशासनको अभिभारा आफूहरूको जिम्मेवारीभित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेन्जी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले सुरुदेखि नै जेन्जी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गाम्भीर्य बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
21: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर राज्यबाट त्यत्रो ठुलो बल प्रयोग भयो, त्यत्रो ठुलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसले लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
15: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सडकमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
21: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँहरूको माग अनुसार बदलिएको नेपाली काङ्ग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पुरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
15: जेन्जी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढीको प्रसङ्ग। उक्त बाढीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्कविहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
22: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डिएनए स्याम्पल चाहिँ सङ्कलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
23: जुन 2500 जति डिएनए का लागि नमुनाहरू
0: लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट. यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ. अब सब भेटेका मध्ये पनि हुनसक्छ. यो कतिको जटिल काम हो यो? अब कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यस यो पहिचानको लागि, यो डिएनएकै प्रक्रियालाई मान्दा पनि?
22: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना सङ्कलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ. उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि. चाहिँ अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ. सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै.
0: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
22: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ. हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना. विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले चाहिँ हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ.
0: कतिपय सबहरू भारतबाट पनि सङ्कलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ. भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
22: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन. विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यु टिमहरू फोकस हुनु भएको छ. यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ. हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषद विकसन गरेर त्यही अनुसार पनि कायम भइरहेको छ. भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ.
0: के कुनै सबहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेलै नपर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुनसक्छ है?
22: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यु भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन. जस्तो मिटिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्युको सबै नाम आइसकेका भए चाहिँ हामीले त्यसबाट भेरिफाईहरू हटाउँदै जान्छौँ. त्यो सम्बन्धित जिल्लाबाट त्यो काम भइरहेको छ. सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यु भएको नामहरू हामीसँग आएको छैन. त्यो सबै नै मिटिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ. त्यसमध्ये रेस्क्यु भएको र डेड बडीको पनि त्यसभित्र नै हुनसक्छ. त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ.
0: अन्तिममा कानुनले चाहिँ कति समयसम्म सम्पर्कविहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
22: हाम्रो नर्मल कानुनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल मानेर अन्य कानुन प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ. अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन? 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ.
15: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत प्रदीप बस्यालसँग कुरा गर्दै. अन्त्यमा लागौँ बाढी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीडाका बीच बाढीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो. त्यसैले अहिलेलाई नदी वार पार गर्न तुइन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्.
1: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए. पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तार्केश्वरका बद्री प्रसाद नेपालले बताए.
2: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ.
1: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्.
23: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ.
1: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए.
24: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट चाहिँ ल्याइरहेका छौँ, र केही बिरामीहरूलाई त हामीले हेलिले रेस्क्यु गर्न नसक्दा खरिमा अपरेसन गरेका केही बिरामीहरू सुत्केरी केही बिरामीहरूले तुइनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ.
1: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढी प्रभावित क्षेत्रमा खटाएका छन्. रागीश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्रा बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
4: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
1: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
15: हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले रातिको 9 बज्यो।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 0094-794-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
25: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
26: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
26: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
26: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
26: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
25: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0056-525-514 र 525-517।
27: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
28: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
29: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
30: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
31: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
32: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर

0: FM XL1.9.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान

0: जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाल जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
1: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपोत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
8: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका देवे नमः। विदिताम समप्रभा मृगवते स्कंदस्थितामीषणाम् कन्याभिः करवालकेतुविलसद्दस्ताविरासेविताम् हस्ते चक्रगदा शिक्षेतुविष्कांसा भङ्गुणवितर्जनीम् विभ्राणमण्डलात्मिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौलकालिकाको चरणमा हार्दिक नमन। तपाईँको अन्तरतिरमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजेएफएम 101.6 प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वसाईमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौलकालिक मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश क्रम आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट। आज मिति 2083 साल भाद्र 24 गते बुधबार, तदनुसार सेप्टेम्बर 9 तारिक सन् 2026, अहिले भाद्रपद कृष्ण पक्षको त्रयोदशी तिथि। त्रयोदशीको घडी बेला रहेको छ 15:03, जसको अवधि हुनेछ दिनको 11:47, साथै अश्लेषा नक्षत्र रहेको छ 24:50, यसको अवधि भने अपरान्नको 3:42 हुनेछ, साथै शिव योग रहेको छ। यसै गरी करणमा वणिक एवं भद्राकरण रहेको छ। आनन्दा योगमा रक्ष योग छ। कर्कट राशिमा चन्द्रमाको अवस्थिति अपरान्नको 3:42 रहेको छ। दिनमान 31:09 रहेको छ। सूर्योदय बिहान 5:46 हुँदैछ भने सूर्यास्त साँझ 6:14 हुनेछ। आज द्वापर युगादिको पवित्र दिन रहेको छ र साथै जुगचहरी पूजाको दिन पनि आज नै रहेको छ। यस पवित्र दिनलाई स्वागत गर्दै आउनु सर्वप्रथम हामी शक्तिको आराधना एवं उपासना गरौँ। शक्तिको उपासनाबाट हामीलाई ज्ञान, ऐश्वर्य, क्षमता वृद्धि जस्ता विविध शक्ति प्राप्ति हुन्छन्। यसर्थले हामी मन, कर्म, वचनले हरेक कर्ममा सक्रिय हुनका लागि र शक्ति प्रादुर्भावका लागि शक्तिकै उपासना गर्नुपर्दछ। यसर्थले यो शुभ बिहानमा शक्तिमय माता भगवती मौलकालिका देवीको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ। भक्त साधक, यो यस्तो पवित्र एवं जग जाहिर मन्दिर हो जसमा भगवती देवी मौलकालिकाको प्रत्यक्ष शक्ति रहेको छ। यो अर्थले यो यस्तो भन्न सकिन्छ कि यहाँ पुग्नुहुने श्रद्धालुहरूले आफ्ना विविध संकल्प भाकलहरू पूर्ण भएको बताउनुहुन्छ। यसै कारणले गर्दा भगवती देवीको प्रत्यक्ष शक्ति यस पवित्र मन्दिरमा रहेको अनुभव धेरै श्रद्धालुहरूले गर्नुभएको छ। यसै कारणले गर्दा पनि यहाँ हरेक दिन हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहने गर्दछ। आउनुहोस् तपाईँ पनि उनै भगवती देवीको उपासना गरी जीवनमा श्रेय प्राप्त गर्नुहोस्, कल्याण प्राप्त गर्नुहोस्। कल्याणदायिनी भगवतीको उपासनाबाट जसरी धेरै श्रद्धालुहरूले आफ्ना मनोरथहरू पूर्ण गर्नुभएको छ, यस्तै किसिमको मनोरथ पूर्णताको अवस्था तपाईँले पनि प्राप्त गर्नुहोस्। देवी भगवतीका चरणमा यी शब्द सुमनहर अर्पण गर्दै र तपाईँप्रति यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा भने हामी सुन्दैछौँ भगवान श्री बुद्धको यो वचन।

आध्यात्मिक पक्षहरू छन्। तिनको उपाधीयता, तिनको समसामयिकता अथवा तिनको वर्तमान अवस्थामा पनि रहेको व्यावहारिक पक्ष के हो, त्यस तत्त्वको खोजीका क्रममा यतिखेरको श्रृङ्खला हामीले सञ्चालन गरिरहेका छौँ। महाभारतमा उल्लेख गरिएका हरेक कथाहरू हाम्रा लागि जीवन प्रेरणादायक छन्, जीवनदायिनी तत्त्वहरूबाट युक्त छन् ती कथाहरू। जहाँ सुरुमा अमृत प्राप्तिका लागि समुद्र मन्थन गरिएको प्रसङ्ग आदि पर्वमा उल्लेख गरिएको छ, यो समुद्र मन्थनको प्रसङ्ग अहिले हाम्रो समाजमा, हाम्रो मानसिकतामा अनि हाम्रा 21औं शताब्दीका ज्ञान विज्ञानयुक्त जीवनशैलीमा कत्तिको उपयोगी छन्, कत्तिको सान्दर्भिक छन् भन्ने कुरालाई चर्चा गरौँ। समुद्र मन्थन के हो? समुद्र भनेको विचार हो। विचारलाई मन्थन गरेर सार तत्त्व निस्कन्छ, जुन सार तत्त्व हो अमृत। अमृत तत्त्व हो सबैको कल्याणकारक तत्त्व। जुन कुराले तपाईँ हाम्रा विचारलाई मन्थन गरेर सारपूर्ण कुराहरू निस्कन्छन् र जगतको उद्धार तथा कल्याणका लागि प्रयोग गरिन्छन् भने ती सबै अमृत तत्त्व हुन्। यिनै कुरालाई व्यक्त गर्नका लागि देवासुर सङ्ग्राम हुनुभन्दा अगाडिको अमृत मन्थनको प्रसङ्गलाई जोडिएको छ। हिजोको श्रृङ्खलामा हामीले चर्चा गरेका थियौँ, देवता र दानव फरक होइनन्, हामी एकदम भिन्न मान्ने गर्छौँ। वास्तवमा यी एउटै सन्तान हुन्। जसरी हामीभित्र देवत्व र खराब पक्ष रहेको हुन्छ, यी दुवै तत्त्वहरू तपाईँ हामीसँग आबद्ध छन्। यस्तै प्रकारले महाभारतमा वर्णित देव र दानवको प्रसङ्ग पनि यस्तै फरक फरक दुई तत्त्व हुन्, जुन सँगसँगै रहेका हुन्छन्। दानव भन्दैमा आफैमा सम्पूर्ण रूपमा खराब भन्ने कुरो होइन। दानवी पनि कसरी आउँछ भन्दा अहङ्कारले आउँछ। दानवहरूमा पनि उत्तिकै पराक्रम छ, शक्ति छ, क्षमता छ। उनीहरू पनि आस्तिक छन्, तपस्या गर्छन्। यतिसम्म तपस्या गर्छन् कि घोर तपस्या गरेर आफ्ना इष्टदेवलाई प्रसन्न तुल्याएका हुन्छन्। अनि फरक यति मात्रै छ कि देवताहरूले तपस्या गरे भने लोक कल्याण कसरी हुन्छ, लोक कल्याणको मार्ग पहिल्याउन चाहन्छ। म संसारलाई सुखी तुल्याउन सकूँ, म संसारलाई खुसियाली बाँड्न सकूँ, म यस किसिमको लोकप्रियता हासिल गर्न चाहन्छु भन्छन् देवताहरू तपस्या गरे भने। दानवहरू पनि त्यत्तिकै घोर तपस्या गर्छन्, आफ्ना इष्टदेवलाई प्रसन्न बनाउँछन्। तर माग्ने बेलामा के माग्छन् त? म संसारमा सबैलाई जित्न सकूँ, मदेखि संसार सबै थर र डराओस्, मेरो नाम सुन्ने बित्तिकै कम्पित होस्, म कहिले पनि मृत्युको मुखमा नपरूँ, म सबैलाई जित्न सकूँ, सबैलाई आफ्नो वशमा राख्न सकूँ, सबैबाट फाइदा लुट्न सकूँ। बस फरक यति छ, एउटाले लोक कल्याणका निम्ति तपस्या गर्छ भने अर्कोले नितान्त आफ्नो स्वार्थका निम्ति तपस्या गर्छ। एउटाले संसारलाई सुख बाँड्न चाहन्छ, अर्कोले संसारलाई सबैभन्दा बढी दुःख दिएर म चर्चित बन्न सकूँ, सबैका लागि भयकारक बन्न सकूँ भन्ने चाहन्छ। बस यति फरक हो। आखिरी सन्तान त एउटै हुन्। देवता र दानव बीचको भिन्नतालाई यसरी व्यक्त गर्न सकिन्छ, यिनै नितान्त कुराहरूमा भिन्न छन्। आखिरी सहकार्य त दुवैमा हुनुपर्छ। जस्तो तपाईँ हामीभित्र पनि केही राम्रा धारणाहरू, केही नराम्रा पक्षहरू पनि त छन्। आखिरी ती दुवै राम्रा नराम्रा पक्षलाई धारण गर्ने तपाईँ हामी एउटै हौँ। यसरी संसारमा द्वन्द्वात्मक वस्तुहरूको उपस्थितिबाट मात्रै हरेक कुराहरूको निर्मिति हुँदो रहेछ। संसारमा राम्रै राम्रा कुरा पनि हुन्नन्, नराम्रै नराम्रा कुरा पनि हुँदैन। राम्रा र नराम्रा दुवैको सम्मिश्रणबाट नै जगत बनेको हुन्छ। नजाने संसार किम अमृतमय किम विषमय, संसार अमृतमय हो कि विषमय हो, यसरी यही हो भन्न सकिँदैन। द्वन्द्वात्मकता नभए त सृष्टिको क्रम नै रहँदैन। तसर्थ मान्छेभित्र कहिलेकाहीँ खराबी दानवीपन आएछ भने पनि त्यसलाई नौलो मान्नु हुँदैन। तर मात्र फरक के हो भने त्यो दानवी प्रवृत्तिलाई छिटै नै हटाउन सक्नुपर्छ, दमन गर्न सक्नुपर्छ। यदि त्यसलाई छिटै हटाउन या दमन गर्न सकिएन भने त्यसले विभिन्न नराम्रा कुकृत्यहरू ल्याइदिन्छ हाम्रो जीवनमा। यसर्थले यस्ता कुराहरू त्याज्य हुन्छन्। यही प्रसङ्गलाई देवता र दानव मिलेर समुद्र मन्थन गरेको प्रसङ्गसँग उपयुक्त बनाएर जोडिएको छ। जुन कुरो तपाईँ हाम्रा जीवनमा साँच्चै नै अहिले पनि यी कुराहरू समसामयिक बोध हुन्छन्। अमृतको प्रादुर्भाव गराउनु थियो, अमृत प्राप्त गर्नु थियो, समुद्र मन्थन गर्नु थियो। देवता र दानवले मन्थन गरेर अमृत उत्पत्ति पनि गराए, तर त्यो अमृत तत्त्वलाई कसले कसरी ग्रहण गर्ने भन्ने कुरामा विवाद भएको कारणले नै त्योबाट सबैजना लाभान्वित बन्न नसकेका हुन्। आउनुहोस् प्रसङ्गलाई जोड्नेछौँ। यतिखेर भने अमृतमय

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्तिका, यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। देवता र दानवको अमृत प्राप्तिका निम्ति गरिएको समुद्र मन्थनको प्रसङ्ग महाभारत कथामा रहेको छ, जुन कुरा अन्य पुराणहरूमा पनि उल्लेख गरिएको पाइन्छ। धेरै जसो पुराणहरूमा यो समुद्र मन्थनका प्रसङ्गहरू आउने गर्दछन्, जुन श्रीमद् भागवतको अष्टम स्कन्दमा पनि यी प्रसङ्गहरू आएका छन्। भक्त साधक, अमृत तत्त्व सबैलाई आवश्यक छ, सबैलाई प्राप्त हुनुपर्छ। संसारमा देवत्व भाव भएका र दानवत्व भाव भएका सबै थरी मानिसहरूलाई जिउने आशा हुन्छ, अभिलाषा हुन्छ। अमरत्व प्राप्त गरौँ भन्ने चाहना हुनु, म अजर अमर बनु भन्ने चाहना हुनु, अथवा ममा कुनै पनि किसिमका रोग र बुढेउलीहरूले नछोउन्, म सदा सर्वदा नितान्त रूपमा नित्य हरित बन्न सकौँ, अर्थात् सधैँ हरियालीले युक्त बन्न सकौँ भन्ने चाहना हुनु स्वाभाविकै हो। तर यस किसिमको अमरत्व प्राप्तिको कामना त्यस्ता व्यक्तिले मात्रै गर्न उपयुक्त हुन्छ जसले लोक कल्याण गर्छन्, साथसाथै आत्मकल्याण पनि गर्छन्। यस्ता लोक कल्याण निम्ति बाँच्न चाहनेहरूले अमरत्व प्राप्ति गर्नु उपयुक्त पनि हो। तर जसमा आसुरी स्वभाव छ, दानवी स्वभाव छ, यस्ताले अमरत्व प्राप्त गरे अथवा अमृतत्व प्राप्त गरे भने के हुन्छ त भन्दा, संसारलाई सधैँ अप्ठ्यारो परिस्थिति आइरहन्छ। त्यसकारण दुर्जनहरू धरतीको बोझ बनेर लामो समयसम्म बाँचिरहनुभन्दा छिटै नै धरतीबाट समाप्त भयो भने सज्जनहरूले राम्ररी बाँच्ने सुअवसर प्राप्त गर्छन्। हुन त दुर्जनहरूको छिटै अवसान होस् भनेर कामना गर्नु उपयुक्त त होइन, तर पनि तपाईँ हामी सबैका मनले नढाँटिकन भन्नुपर्दा सबैका मनले चाहेको कुरो त्यही हो, जो तपाईँलाई अत्यधिक दुःख दिन्छ, जो समाजलाई अत्यधिक दुःख दिन्छ, जो राष्ट्रलाई सिङ्गो पृथ्वी भूमण्डललाई आफ्ना कर्तुतबाट दुःख दिइरहेको छ, त्यस्तो मान्छेको छिटै अवसान होस् भनेर संसारका अधिकांशले चाहन्छन्। यो मानवीय गुण पनि हो, स्वाभाविक प्रक्रिया पनि हो। तसर्थ अमरत्व प्राप्ति असललाई मात्रै होस्, अमृत प्राप्ति असल व्यक्तिलाई मात्रै होस्। यो सान्दर्भिकता, यो समसामयिकता महाभारतमा कति धेरै मात्रामा रहेको छ तपाईँ स्वयं अनुमान गर्न सक्नुहुन्छ। हस्त, महाभारतको यो श्रृङ्खलाबद्ध कार्यक्रमलाई जोड्दै जानेछौँ। अहिले भने समयको पाबन्दीसँगै विदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरूणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि विदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पशुको थियो, औसकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
8: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
4: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
4: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
11: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
12: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
11: ल ल गएर तुरुन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612-20437
13: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
14: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
14: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
13: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
14: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट 1 नवलपुर
15: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको मिति 2083/5/15 बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग फारम यही मिति 2083/5/31 सम्मका लागि म्याद थप गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारीका लागि अनुरोध गरिन्छ नन्दन सामुदायिक वन उपभोक्ता समूह गैराकोट 6, 8 र 9
16: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
17: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
16: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर
3: धार्मिक सेवा समिति मौला कालिका मंदिर गैंडाकोट नौपरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
18: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
19: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
21: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
22: सर्जरी सम्बन्धी सेवा
21: हाड जोडी सम्बन्धी सेवा
22: स्त्री तथा प्रसूति रोग सेवा
21: बाल रोग सेवा
22: न्यूरो सर्जरी सेवा
21: न्यूरो साइकियाट्रिक सेवा
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
20: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
23: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
24: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
25: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
24: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
26: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
27: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: तापमा सामान्य हेरफेर, सुरुङभित्रको उद्धारमा अझै पनि ढिलाइ, बाढी पीडित बालबालिकासँग अन्तर्वार्ता र फोटो भिडियो खिच्न रोक लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विद्यार्थीको खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग शीर्षकको शुभ समाचार।
1: रसुवाको भुटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाल बालिकाहरूको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका छ स्थित भगवती बाल क्लबले 1,32,700 रूपियाँ सहयोग गरेको छ। भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफ्ना साथीभाइहरूबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका हुन्। विनाशकारी भोटेकोशीको बाढीबाट आफूहरू जस्ता हजारौं बालबालिकाहरू प्रभावित भएको थाहा पाएपछि उनीहरूका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले क्लबको तर्फबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सिन्ड्रेला शाह शंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भौचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँदै बाढी पीडितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जगियोडा सरेका ती पाँच दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजङ्घा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति अशोकराज सिग्देल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्च स्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो डेढ दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गीवडा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिग्देलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउन्डमा 2:50 बजे मात्र प्रवेश गर्यो, अर्थात् कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको एक वर्ष राजनीतिक शक्तिसँग दरबारबाट जग्गी एउटा सरेका ती पाँच दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अन्नपूर्ण पोस्टले भदौ 24 को त्यो विध्वंस पुनर्निर्माणमा छैन सुरसार शीर्षकमा खबर छापेको छ। एक वर्ष अघि आजकै दिन काठमाडौँ लगायत सातै प्रदेशका सड़कमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झोसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउमा रहेको नेपाल बार एसोसिएसनको भवनमा पनि आगजनी गरियो। बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएसन र सर्वोच्च बारमा आगजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले? 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थालो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको तत्कालीन संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोडिएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाडामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
0: एक वर्ष अघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने एक वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ्न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यस क्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ जन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोडफोड, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आयोगले आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिस सहित प्रतिवेदन बुझायो। तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिस गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तिनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जाँचबुच आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन्, सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा टुङ्ग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ, तर प्रतिवेदनमा कारवाही अघि बढाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौं उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत ल्याएको छैन। जो जसलाई कारवाही गर्नु भनेर सिफारिस भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कारवाही, सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ, ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मर्मत सम्भार गरिएको छैन, बरु त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मर्मत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो, भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
0: राहत लैजान धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेकोशी बाढी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मानसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 बोरा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको 3 दिन भयो। गाउँ पुग्ने सड़क बाढीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान 3 दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन उनले भने। गाउँमा खानेकुरा सकिन लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र विदुरबाट राहतका गाडी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ, हेलिकप्टरले पनि उडान गरिरहेका छन्, ड्रोनले सघाइरहेको छ, तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेकोसी बाढीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै ढुवानीको साधन कुरिरहेका आमा छोदिङबो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फोन आउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।
1: कहाँ पुग्यो 6 सुरुङको उद्धार शीर्षकमा अन्नपूर्ण पोस्ट कभर लेख्छ। भुटेकोशी बाढीका कारण क्षति पुगेका 6 जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक र प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढीसँगै पसेको लेदो